48, 41, 128 हो

ঠিক দাদা দিদি, আপনি

ไม่ใช่สายสุดหรอกนะ

0: छियासी वटा नब्बे केन्द्रमा एक सय मिलिमिटर भन्दा बढी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढी नदी प्रासी पूर्वको देव गाउँमा 544.2 मिलिमिटर, कास्कीको 500.2 मिलिमिटर र तनहुँको 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धान बालीमा लगातारको पानीले क्षति पुर्याएको छ। यहाँका किसान पनि धान बालीमा क्षति पुगेपछि चिन्तित छन्।
1: सिंचाईको सुविधा भएका कारण असमय धान खेती गरेका दाङ बेखुलेका किसान धान बित्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढहर गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा लगातारको वर्षा र हावाहुरीका कारण

0: data from which we get material for our clients, and for the development of the group and the other, and that's from which we can.
1: बिल्कुल ही क्षेत्र का लम्बी राप्ती कड़ा राजस्व गांव पालिका में अधिकांश किसान को खेत में धान पाकर पहले पुरुष किसान ने यह वर्ष मात्र होने वर्षे यहां खाल समस्या भोगते आई रहे काटे बिक्री और ठिक्क पारे धान पानी के बिजाऊ हावाहुरी और डुबान का कारण धान खेती में क्षति होने गड़वा गांव पालिका पांच का किसान सलीम खान
2: जो तीन चार दिन को पानी के काटना ठीक पारे को धान धान पानी सब नुकसानी गयो अब पानी क्षति पुराए भाई सब को हम मात्र न सब जन को काटने धान पानी चित्र पड़े अभी सब क्षति होने अब खाली जी को धान जिसको थी उसको तो अब खाली में एकदम पद गयो जिसने जी धान था अब सड़े पैर जाने गयो इसमें खाली कारण सब
1: निरन्तर वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्काल शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम।
2: यसै असोज सत्रदेखि तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी स्थापनामा खबरको पछि यसका सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वाधारमा शाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध गरेको छ। मौसमित दुवै प्रकार
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबरभन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी नै लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
2: सरकारले सङ्घीय निजामती सेवा

0: चाहिने के भयो तपाईँको कुरालाई यो त हिजो अस्तिदेखि धेरै नै भोगिरहेको छ सु यहाँ त आक्रम देखिन्छ रियल भनी चढिरहेको छ
1: त्यही त दाई यसले अन्य भिन्नतालाई देखाइरहेको छ टुकाइ पनि फरक छ अनि घरकै मान्छेले झम्केला जस्तो गरेको हुँदा मैले खुबै राखिरहेको छु
0: बहिनी लक्षण देखाएर कुकुरलाई दिदी बनाएको जस्तो लाग्यो नि यसलाई कुप्रभाव राख्यो
1: खै दाई कुकुरलाई पनि खुट्टाउनु पर्छ र
0: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त घातक रोग हो लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
1: त्यस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट मसँग के गर्नुपर्छ
2: दाजु बहिनीको गन्तव्यमा म पनि मिस्थे यो रोग रोगीको टोल बिहान वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट प्रश्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनुपर्छ शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफाई गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
1: म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छ छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउनु भन्छु
3: विश्व रेबिज दिवस 2026 एकता शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी

avevo, ma se io avevo, se non c'è niente, avevo, posso essere

साथमा माननीय बाली आभाले लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथ बाले लेखिएको खबर पनि गोर्खापत्र दैनिकको पेट्री पन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुङ्ग्याएर हिजामतीले

कारणै भाइ यी पार्टीले पाइना रह ओ पाइना दोकान खोज्यो त अर्थात रह कहाँ छ यो कसरी प्रतिमा सप्लाई उठ्छन् त उनीहरू गर्छु र उनीहरू सांसारिक पछि प्रकार राष्ट्रकार रह भोटके सोचे उत्तर सरलता उसले दिन्छ

Thank you.

0: शैली पढ़ने समय हो। लागू पदार्थ को एक प्रकार को प्रयोगले पनि गलत मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भन्ने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
1: रेडियो
2: गीत बाँच्छ।

छ। मंगलबार दिउँसो बसेको मन्त्र परिषद बैठकका छवटा मुख्य निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रमुख कार्यमन्त्री एवं शिक्षा मन्त्री सुश्री पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसले कमला

आवेदन फारम दिने अन्त

Gracias.

अहिले असोजमा आर्थिक विकास थियो तर हामी त हाइपर हेर्दा नदिएमा नजिकै गएर हामीले कन्ट्रिब्युट गरेर जाँदैछौँ।

हटात समस्या पानी पड़े जो हमें पर्यटक।

0: அதிகாரி பக்கத்துல பழைய
1: सहकारी सहकारी

सुनते हैं।

0: सबै कार्यकर्ता अब निजी कार्यक्रम पनि हिँडाइसकेको छ भने चाहिँ सब माथि वर्षको लागि कार्यक्रमहरू चाहिँ के कस्ता योजनाहरू के कार्यक्रमहरू चाहिँ गर्नु भएको छ
1: कार्यक्रम समस्या में भन्न पर्यटन नगरपालिका कृषि शाखा

0: कार्यक्रम प्रस्ताव
1: रहेका छन्। अझ त्यो कार्यक्रम अहिलेसम्म स्वीकृत नहुनुका

0: लाई प्रोत्साहन गर्नको लागि अथवा मकै प्रबन्धन खेतीलाई चाहिँ अझै विस्तार गर्नको लागि पर्यावरणले त्यस्तो कहिले यहाँ परिसक्नुको जुन बाटो एउटा बिरुवा पनि माग अनुसार त्यो प्रयोग गर्न नसक्ने प्रदेशको हिसाबले पनि हुन्छ नि त। तर जो खेतीमा किसानहरू त्यसमा चाहिँ फिट भइरहेको देख्नुहुन्छ त्यो खानु त्यो कार्यक्रममा चाहिँ यहाँको प्रस्ताव के अनुसार पालिकामा कार्यपालिकामा
1: कटौती हुन्छ कार्यक्रम
0: कटौ भने पनि सुनिन्छ नि। त्यसले चाहिँ अझ यही कार्यक्रमको लागि अझ विस्तार गर्नको लागि यहाँ

चाहिँ सकारात्मक सेसोतासँगले भएको छ हैन शुद्ध चाहिँ दिदिनु हुन्छ भने हामीले यसमा सबैको चाहिँ के भयो भने प्रसन्नता भइरहेको छ त्यसले उहाँले दिदिनु हुन्छ भने त्यसरी शुद्ध संसारलाई शुद्ध पाउँछ र प्रदूषण चाहिँ हामी सबै गर्दैछौँ र त्यसले हाम्रो दुई हजारले खर्च गर्ने हाम्रो

0: सकेछ।
1: अब यो पालिकाको कृषि शाखाको बजेट जुन 70,000,000 भन्नुभयो, प्लस अरूबाट चाहिँ कसरी बजेट आउँछ कि नै, जस्तो कि
0: प्रदेश

сайт сұрайсыз. Сайт сұрайсыз.

सबैभन्दा

Thank you.

विश्वसनीय आधिकारिक जानकारी को लेकर विश्वास करना।

लक्ष्मी कन्या का तावे

just

Thank you.

سنو مالائی بارہ چرم پاپ سائی

0: Friday Sundays.
1: किशोर जीवनमा लागु पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
0: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य हुँदैन।
2: रेडियो

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोक्नुपर्छ।

हमारी मानसिक बाधा मार्ग का बना रोज के सोचे उत्तर सर कोई

Thank you.

Thank you.

0: उसकी रोज पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि

0: ये सरकारी उचित बाजार
1: सहकारी संस्था पुरानो सब।

Thank you.

ਸਾਈਕਲ ਕਹਿੰਦੇ ਕਿ ਸੋਚੋ

हमारे भगवान ने हमारे दिया, हमारे दे दिया,

Thank you.

Thank you.

तीन लड़के को बसे मैंने उठा था।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बुझौँ।
1: रेडियो
0: कृषि शाखाको आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्र उन्नत दिनको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
2: आवेदन फारम दिने प्रतिविधि यो सूचना प्रकाशन भएको
0: कार्यक्रमको नाम खेलको दिनमा 50% अनुदान सहयोग तथा कृषक कानुन कार्यक्रम
2: कृषक कृषक सहभाग कृषि भाव तथा कृषि सहकारीहरू

संरक्षण में बाधक पर नियंत्रण तथा पोषण व्यवस्थापन बड़े किसान उपज का विमुखीकरण देने का श्रीनगर प्राधिक का प्राथमिक संयुक्त धारा ब्यौरा का सामाजिक कृषि सहकारी संस्था लिमिटेड का योजना में पैदा भैसिमिया बाजपन तथा पोषण को खान पान व्यवस्थापन संबंधी अभिमुखीकरण कार्यक्रम कैदी ब्यौरा कला सारा किसान कृषि सहकारी संस्था गतकला मूलक कार्यक्रम महिला भैंसी प्रति एवं चौबीस जना किसान गर्न सहभागिता रहेका कार्यक्रममा श्रीनगर क्षेत्र प्राधिकका प्रतिनिधि खनाल महिला भैंसीमा उजा बाजपनका प्रमुख कारण मध्य खान पान तथा पोषण व्यवस्थापनले महत्वपूर्ण रहेको छैन। पशुन आवश्यक पोषणयुक्त आहार बेला गठन र समयमा विरुद्धको खोप तथा आवश्यक पोषण सम्बन्धी खान पान निगर क्षेत्रको पशुमा बिना बाजपको नियन्त्रण गर्नु चाहिँ किसान पशुका स्वास्थ्य तथा खान पान व्यवस्थापन गरे जानकारी गरेकी समयमा उपचार र आवश्यक स्वास्थ्य परीक्षण गरेर पानी विकास गर्न कार्यक्रमको आयोजना गरिकन एउटा कृषि सहकारी संस्थाको अध्यक्ष हरिराम थारू पटेलबाट अध्यक्ष थारूको अध्यक्षतामूलक कार्यक्रममा महिला भैँसीको पोषण खानपान र कर रोकथाम तथा बाजपको नियन्त्रणका उपाय गर्ने किसान जानकारी दिएकी छ। जीवन सहकारी संस्था लिमिटेड औषधि अस्पताल प्रणाली सम्झौता गरेका औषधि अस्पताल प्रणाली भाँसगढीको प्रशासन प्रमुख शंकर देउताले सहकारीको महाप्रबन्धक प्रदीप राज जोशी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएर सम्झौतामा सहकारीका शेर सदस्य स्वास्थ्य उपचारमा मेम्बरिक स्वास्थ्य उपचारमा छुट दिनुभएका नवजीवन सहकारी संस्था प्लास्टी शाखामा सडक 3423 शेर सदस्य तथा भाङको परिवारका सदस्य अग्रह औषधि अस्पतालमा चाहिँ मेम्बरिक स्वास्थ्य सेवा लिमिटेड सम्झौतामा उल्लेख गरेको अनुसार छुट गरेबाट सम्झौता अनुसार ओपिडी सेवामा 50 रुपियाँ तथा जनरल बेड पेट्रोलोजी एक्सरे पिटी एक्सरे इसिजी एम्बुलेन्स फिजियोथेरापी लगायतका नियमित सेवामा 10-25% शुल्क व्यवस्था गर्यो जनाइएका नवजीवन सहकारी ग्यास परिक सेवा केन्द्रमा अलग स्थापन शेर सदस्य गर्दै स्वास्थ्य उपचारमा राहत पुर्याउने उद्देश्यले मेम्बरिक अस्पतालसित सम्झौता गरेका

Thank you.

राष्ट्रिय समाचार सँग म सन्देश र समय भाइहरूका महासन्देश परिनाशे पैसा मुख्य मुख्य सन्देश लिएका बाँसबडी त्री राजाका सवारी स्वास्थ्य केन्द्रमा उपस्थित तिन स्वास्थ्य शिविरमा 120 जना सेवाले लगाएका प्रधानमन्त्री बालेन्द्र शर्मा बाले संसदको व्यवस्थापन ज्ञान शिप विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन हाजिर गर्नु भएको छ।

Thank you.

Twitter, about whether he hates all of them.

एकदम

0: रियलमा
1: भित्र जता गरेको रहेको हुन्छ।

Thank you.

su patrón.

ràdio trobada FM Clara, serveix com a servei serveis.

0: सबै जना आइसक्नु भयो, आजको वाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो चरणको लक्ष्यहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, सुक्खा जमिनमा पानी बसाउने जमिन भोकको फुलले खाँदा फाट्ने वा कहिले फाटेको छ भने खाँदा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण भन्छन् न भनेको, हामीले त पहिलो ईश्वरको लीला बुझाउँछौँ त, सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, वर्षाको ठाउँ छोड्न सकिन्न,
1: त्यसो भनेर कहाँ हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो, नेतृत्व हेरिहाल्नु मिलेन।
1: यस्तो गल्तीकै झुक्तिर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन, ज्यान नभए के हाल।

0: बेरोजगारी भाई व्यक्तिलाई आकस्मिक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठुला शक्तिको आधार जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छ भनेर लाखौं रुपियाँ उठाउने अनि केही समयपछि पीडितलाई झुक्काएर सम्पर्क दिइने हुने समस्या धेरै पिरो छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ।
1: सिलेन्डर स्कोप टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि डिग्री पनि जारी भएको छ। दरबार गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढीको पुष्टि गर्दा 372 जनामा स्कोप टाइफस संक्रमण पुष्टि

करना कुनै नयाँ योजना वा नीति सम्बन्धी सीधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो।

प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्राविधिकता र प्रवर्तन मन्त्री महावीर पुल्ले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083

0: राजनीति विज्ञान को एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भएर अब भवन निर्माण विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो सकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यस कारणले तपाईँले नै 20 करोड रुपियाँ जतिको चाहिँ त्यसको उपकरणहरू किन्नु भनेको छ, भवनमा कति लाग्छ थाहा छैन। यहाँ सिलिन्डरपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरको लागि पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस्, यी विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो हुन्छ।
1: विधेयकमा प्रत्येक अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ।

प्रभावित हुँदा नेपाली टोली उत्तर रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै कांस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित

0: बादमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछाडिएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
1: जिल्लामा
0: उपचार गरी निशुल्क रूपमा

साझा खबरमा अब मेरी जोडी नेपाली सुशीला श्रेष्ठबाट।

कारणले गर्दाखेरि विशेष गरेर रसुवाको धादिङका विभिन्न पालिकाहरूमा सडक सञ्जाल अवरुद्ध हुनुहुन्छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवतीका सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले देखेर हेर्ने गर्छु 98 5 12 55 2 54 मा चाहिँ हामी सम्पर्क

0: पर्यावरण मंत्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन द्वारा जनहितमा जारी।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। ट्राफिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै चार टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसटिटिभी च्यानलहरू।

0: भण्डारण र बिक्री वितरणमा निश्चित मात्रा लागू हुनेछ र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सा मोहनाथ कौटिलसँग हामीले यसै विषयमा कुराकानी गरेका छौँ। भएको अनुसार यसमा के कुरा उल्लेख थियो भने छ महिना पनि भने राजपत्र सञ्चालन प्रकाशनदेखि तोकिएको नीतिमा क्षेत्रमा तोकिएको नीतिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा उल्लेख छ। त्यसै प्रावधान 2061 सालमा हेटौँडाको हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वर्षालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर यो मलाई कस्तो भयो भने के तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला तोकिएको भन्दा चार किल्ला भन्दा बाहिरपट्टि गएर पर्छ यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि पूर्ण सफलता प्राप्त गर्न सकिएन। र यस कार्यान्वयन गर्नुपर्छ गर्नुपर्छ भनेर सरकार लागि भयो तर कार्यान्वयन गर्नु नसकेको यथार्थ सन्देश
1: छब्बिस
0: सरकारी पाठशाला भन्ने कुरा भयो, त्यहाँ पनि फेरि हामीले पाठशालालाई नै एरिया नै चार किल्ला मानेर के अरे लागू गरौँ, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौँ। फेरि कुटुम्बमा त्यसै गरी एउटा पाठशाला भयो, त्यहाँ पनि पाठशालाको वरिपरि
1: मात्रै
0: चलिरह्यो हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको कसरी जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि उपभोक्ताहरू हामी आफै पनि धेरै सोचेको छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेसमा सोचाइ छ, कार्य तपाईँको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त किन खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेसभन्दा कि फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ, ढिलो भइसकेका छ।
1: सबैभन्दा पहिला त स्वस्थ मासु हामी खान जरुरी छ, र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो
0: लाग्यो।
1: सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन।
0: एउटा एउटा कुरा तपाईँको मात्र सचेत हुने कुरा भयो, सँगसँगै अरू प्रकारका कुराहरू सँगसँगै जोडिरहेको छ। फेरि उपभोक्ताले चाहिँ मैले फ्रेसको मासु खान्छु, यो फ्रेसलाई मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने चाहिँ त्यति नै मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानकारी हुन्छ।
1: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो,
0: त्यो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चा स्वच्छ सफा हुनु पर्यो, र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट बढ्नु छ स्वास्थ्य मासु बढ्नुहुन्छ, त्यही मासु जाँच हुन्छ स्वास्थ्य मासु, अनि मलाई उपभोक्ताको पुग्छ। यो लाइनमा यो चेनमा गयो भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँ सबै जोसँग त्यही तपाईँको सरकार छ, हामी सबैले थाहा छ, तर जहाँ बस्यो भने हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि, र त्यो स्थानीय तहमै हो, डर हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बसेर त्यही हुन्छ, बसो पुसल त्यही हुन्छ, र त्यस कारण मेन भूमिका कसो हुनु पर्यो
1: स्थानीय सरकारको अधिकारले भन्ने सरकारको
0: मेन त हुनै पर्यो, सरकारको मात्रै हो, अरूको अरू भन्दा अरूतिर सरकार पछिने अवस्था नै छैन। फेरि
1: कहिले कहिले हुन्छ जस्तो चाड पर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि केही भएको छ
2: Thank you.

मोर बाबू मार्गी सब कुछ ना तो

dari seribu pasir kamu berharap cari lagi prestis lebih.

ಕಾಲ ಆಗತ್ತೆ. ಸಮಾಜ ಅಜ್ಜಿ ಸೊನ್ನೆ ಟು ಫ್ಯಾನ್ಸಿ ತಗೋ.

0: Sundays.
1: तिम्रा प्रश्न तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै राखौ
2: माया मित्रता शरीर सम्बन्ध

ਸਾਰੀ ਉਹ ਬਾਟੋ

गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रुसी बलिस्टिक क्षेत्र कसरी दिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरिया

0: भविष्यत डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरी लामो बन्दरगाह 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगान्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलङ्काको सर्वोच्च अदालतले विपदको प्रतिकारमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पूर्ण एउटा टोयोटा ल्यान्ड क्रुजर एएचएम पाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र निम्न प्रजनन दरसँग जुझिरहेको सिङ्गापुरले सरकारी कर्मचारीहरूलाई रक्षित जोडी हुन सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। पहिलो वर्ष सिङ्गापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
1: अनियन्त्रित क्रम भएको विध्वंससँग सम्बन्धित विभिन्न कसुरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने हुने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुधन गुरुङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाए संयोजक रेग्मीले डीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशील घाटी नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा

0: समुदाय में आएको कुरा हो. त्यो बाहेक अरू आवाजमा राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउँदा व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरणमा गराओस्.
1: कानुनी मामिलाका कतिपय जनताहरूले मुद्दा फिर्तालाई अपराध

0: कालसर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढी प्रभावित भएका हुन्।
1: विभिन्न नगरपालिका वडा नम्बर एक त्रिशुलीका अमृत नाथ श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु परेमा पहाडीको कारण समयमा अस्पताल पुग्न सकेन। जोडिलो खानेकुरा मात्र लिन सक्ने उनलाई होल्डिङ सेन्टरको बसाइ निकै कष्टकर भयो।

0: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट औषधिहरू बगायो। उनी भन्छन् होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए। धनको क्षतिले धेरै रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछ। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
1: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धाडी हत्या प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायल तर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विमानमा आधारित रिपोर्ट फरिन्द्र दाहालबाट।
2: इजरायली संचार माध्यमले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरुषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत पत्किएको देखिन्छ। उत्तर फ्लाइ दुबईको विमानमा सवार दक्षहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो तर अहिले हेर्न त्यो अपहरणमा प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलट अर्को पाइलटमाथि धारी हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारी हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्णय गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व माध्यम संवाददाता

Thank you.

Poi la volta che ho detto

सोलह महापोटर हालिका मुख्य राजमार्ग क्षतिग्रस्त भए पनि पुलहरु धेरै बगायो। सड़क विभाग का अनुसार कल्ची रसुवागढ़ी राजमार्ग र पृथ्वी राजमार्ग में धेरै क्षति पुगेका साथै गाड़ी आवाजावत करने 42 वटा पुल बगेका छन्। बाढ़ी प्रभावित हुनका निम्ति तिनको पुनर्निर्माण उनीहरूको दैनिक जनजीविकासँग जोडिएको महत्वपूर्ण विषय हो। नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा पछिल्लो भइरहेको छ। यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता सुखराज नेपालीलाई सोधेका छौँ।

Thank you.

0: का लागि अल्पकालीन योजना तयारी गर्नुपर्छ जसमा खाद्यान्न पिउने पानी प्राथमिक उपचार सामग्री कपडा टर्च ब्याट्री महत्वपूर्ण कागजातहरू र सञ्चार उपकरणहरू समावेश हुनुपर्छ।
1: पहिलो आह्वान लागेको वा आइरहेको छ भने तत्काल शान्तिपूर्ण तरिकाले

0: युद्धजित मूल्याङ्कन गर्नुपर्छ, सुरक्षित स्थानमा पुनर्निर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
1: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको।

Ja, maar ik denk ook, jij die ook, dat maar net is.